0: नमस्ते सबैजनालाई। यो कार्यक्रम नेपाली आवाज, नेपाली आवाजमा उपस्थित भइसकेका छौँ। हामी चारजना आज स्टुडियोमा छौँ र मसँग मेरो सहकर्मी मित्र हितेश पन्थ र शङ्कर पौडेलजी उपस्थित हुनुहुन्छ भने, यसै गरी हामीसँग अर्को सहकर्मी मित्र भन्न चाहन्छु म, हाम्रो सिद्धि महर्जनजी पनि उपस्थित भइसक्नु भएको छ र हामीलाई साथ दिन आइसक्नु भएको छ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद
0: शङ्कर भाइ, के छ?
2: सम्पूर्ण श्रोताहरूलाई पनि गुड इभिनिङ। मेरो पनि ठिकै छ दाजु। धन्यवाद दाजुले फेरि पनि बोलाउनु भएको छ खाली समयमा। यसो
0: अब हाम्रो सहकर्मी मित्रको खबर के छ? के छ, जिम गइरहेको छ?
3: ठिकै छ दाइ, गुड इभिनिङ टु एभ्री वान फर्स्ट अफ अल। अनि दाइ ठिकै छ, जिम जाने कहिले कहिले टाइम मिलेको बेला, अनि आज वेनेसडे, अनि यता आउने, सबै ठिकै छ दाइ। कस्तो छ हजुरको दिन, कस्तो भयो यो हप्ता?
0: मेरो त ठिकै छ, तर नेपालमा चाहिँ त्यो एउटा अडियो काण्ड आएछ नि, एकदमै गाली गरेको त्यो एउटा हाम्रो संसदले चाहिँ, उहाँले चाहिँ एकदम चिच्याएर गाली। हजुर,
4: अब त्यो चाहिँ कस्तो भन्न सकिन्न के, उहाँ चाहिँ बोल्न पनि उहाँ अब उहाँको के बोल्नु र होइन, भोलि फेरि गालीको वर्षै हुने स्थिति हुन्छ र अब यसै भन्न सकिने स्थिति छैन होइन। उहाँ हिजो एकदम चोखो हुनुहुन्थ्यो, मन्त्रीको पिए भएको बेला पनि उहाँले चाहिँ गडबडी गरेकै हो र उहाँ आफै मन्त्री हुन खो बन्ने बेला पनि यस्तै केसहरू परे, उहाँले सुशीला कार्की म्यामले उहाँ मन्त्री त बनाएकै पनि हो। त्यस कारण चाहिँ अहिलेका चाहिँ सांसदहरूको बारेमा यसै भन्न सकिन्न, छानबिन राम्रो होस् र दोषी हो भने कारवाही होस्, होइन भने त्यो जसले चाहिँ त्यो गर्यो त्यसलाई कारवाही होस्।
0: पक्कै पनि। अब भने तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छौँ। अब सुरुवाती चरणमै हामीले चाहिँ अलिकति तपाईँहरूलाई थोरै अलिकति आजको लागि चाहिँ अलिकति के भन्ने, अलिकति टोनिक जस्तो पनि भयो जस्तो लाग्छ होइन। तपाईँहरू सबैजनाले सुन्नुभएकै होला नेपालमा राजनीतिक अवस्था, र तपाईँहरू कतिजनाले सुन्दै हुनुहुन्छ हामीसँग जोडिनु भयो भने हामीलाई अझै ऊर्जा मिल्नेछ। र अहिले हामी क्याथरिनको सेकेन्ड स्ट्रिटमा छौँ भने तपाईँहरूसँग नेपाली आवाज मार्फत जोडिरहेका छौँ। 101.3 मेगाहर्जमा प्रत्यक्ष रूपमा हामी प्रसारण गरिरहेका छौँ। हामी चारजना क्याथरिनमा उपस्थित छौँ, याफएममा उपस्थित छौँ। तपाईँहरू जहाँ जसरी भए पनि हामीलाई सुनेर एक घन्टा साथ दिनुहोला। र अब हामी आजको लागि चाहिँ हामी काठमाडौँको जात्राहरूको विषयमा पनि कुरा गर्नेछौँ र नेपालको राजनीतिक समसामयिक विषयवस्तुमा पनि कुरा गर्नेछौँ। तपाईँहरूको विचार राय त्यो विषयमा केही छ भने पनि हामीलाई भन्नुहोस्, र तपाईँहरूलाई केही विषयमा कुरा गर्नु छ भने पनि प्लिज हामीलाई सम्पर्क गर्नुहोला। र अब छोटकरीमा हामी एउटा गीतमा जानभन्दा अगाडि, अहिले हामी कुन जात्रामा छौँ काठमाडौँमा?
4: नेपालीहरूको राष्ट्रिय चाड दसैँ। अब नेवारहरूले चाहिँ यसलाई मोहनीको रूप मान्छन् है, र तामाङले मेम्रिङको रूपमा मान्छन्, तर आफ्नो ढङ्गले मान्छन्। तर चाहिँ यसलाई चाहिँ विवाद गराउने ठाउँहरू पनि बनाएका पनि छन्, तर विवाद मान्नुपर्ने आवश्यक छैन। सबैको चाड हो र आफ्नो ढङ्गको, हिन्दूकै जस्तो चाड चाहिँ सबैको नहुनसक्छ, जस्तो मोहनी भनेर चाहिँ नेवारहरूले मान्छन्। मोहनी भनेको किराँतकालीन प्रकृति पूजकहरूले मान्ने हो, हतियार पूजा गर्ने हो। अब म आज चाहिँ के भन्नु गर्छु भने, तलेजुलाई कसरी मान्छन् र तलेजुसँग दसैँको सम्बन्ध छ। नवमीको दिन तलेजुको त्यही ढोका खुल्ने गर्छन् र यही बेलामा गुहेश्वरीको आगमन हुन्छ। यस्तो अवस्थामा चाहिँ तलेजु भनेको कसलाई कसरी मान्छन् भन्ने खालको कुरामा म बताउने गर्दछु।
0: ओके, धन्यवाद। आज भने हामी त्यो विषयमा कुरा गर्छौँ। अब भने हामी टेक्निकल साथी, मेरो सहकर्मी साथीले गीत रेडी गरिसक्नु भएको छ। कुन गीत छ हामीसँग
3: आज चाहिँ? पहिलो गीत चाहिँ नेपथ्य ब्यान्डको रेसम भन्ने।
0: ओके,
3: सम्पूर्ण श्रोताहरूको लागि
0: थ्याङ्क यू सो मच।

0: रेशम भाइ रेशम कस्तो लाग्यो गीत
1: एकदम एकदम पुरानो गीत दाजु एकदम रमाइलो भइरहेछ राम्रो छ
0: पक्कै पनि एकदमै राम्रो लाग्यो र तपाईहरुले सुन्दै हुनुहुन्छ क्याथिन एफएम 101.3 मेगाहर्ज अब भने हामी कार्यक्रमको बीचतिर आइसकेका छौं भने र भन्न मिल्दैन बल्ल 20 मिनेट भएको छ र हामी अब मेसेजहरु हामी रिसिभ गर्दै छौं हामीलाई चाहिँ कविता जीले चाहिँ भन्दै हुनुहुन्छ आफ्नो सुमित्रा साथीको लागि बर्थडे विश गर्दै हुनुहुन्छ उहाँ चाहिँ तयारी हुनुहुन्छ तर त्यो भन्दा पहिला हामीले एउटा दशैंको गीत सुनौ हामी सबै क्याथरिन बासीहरुको लागि दशैंको गीत सुनौ र त्यो भन्दा अगाडि हामी अब तलेजुको थोरै तपाईले जानकारी गराइदिनुस् न
2: तलेजु भनिसकेपछि काठमाडौँमा नेपालको यी भनौँ न मुख्य ठाउँ काठमाडौँ को तलेजु मन्दिर भनेपछि मुख्य तत्कालीन नेपालका मल्ल राजाहरूको कुलदेवी भनौँ तिनको चाहिँ हाम्रो नवमीको दिन चाहिँ खुल्ने गर्छ मन्दिर
0: हजुर
2: अरू बेला बन्दै हुन्छ तर चाहिँ तलेजु माता चाहिँ लाई धेरैले चाहिँ कसैले हरित तारा भन्छन् कसै महेश मर्दिनी भन्नुहुन्छ कहिले दुर्गा भन्नुहुन्छ कहिले गुजेश्वरी भन्नुहुन्छ तर मैले चाहिँ आज मात्र मैले ऊ गरेँ त्यहाँ चाहिँ तलेजु माताको मूल ढोकाको माथिपट्टि रहेको एउटा लेख रहेछ त्यसमा चाहिँ त्यसमा चाहिँ तलेजु मातालाई चाहिँ एउटा तत्कालीन अवस्थामा विभिन्न सम्प्रदाय हुन्छ नि धार्मिक सम्प्रदायको चाहिँ सहिष्णुताको स्वरूपमा लिएको रहेछ जसरी चाहिँ वैदिकहरूले तलेजु मातालाई गायत्रीको रूपमा सम्झने रहेछन् पूजा गर्दोरहेछन् त्यसै शैवहरूले महेश्वरीहरूले महेश्वरीको रूपमा सम्झने रहेछन् र प्रकृति पूजकहरूले चाहिँ उहाँहरूलाई चाहिँ भूमि वा पृथ्वीको रूपमा पूजा गर्दछन् त्यसरी गरी वैष्णवहरूले सागरबाट उत्पन्न भएकी जलकी देवी लक्ष्मीको रूपमा मान्दोरहेछन् र बद्रयानीहरूले र यो उहाँलाई चाहिँ बाराईको रूपमा स्मरण गर्दोरहेछन् पूजा गर्दोरहेछन् स्वगत योगीहरूले योगीको रूपमा मान्दोरहेछन् त्यसरी मीमांसा योगीहरूले नियतिको रूपमा मान्दोरहेछन् र भोगीहरूले उहाँलाई रतिको रूपमा काम रतिको रूपमा मान्दोरहेछन् यसरी तलेजुलाई विभिन्न स्वरूपमा मान्दै आइरहेका छन् र आजसम्म पनि तलेजुलाई हामीले चाहिँ कति बजचारीहरूले चाहिँ यसलाई हैताराको रूपमा मान्दछन् र शाक्यमुनि कुलका बच्चीलाई कुमारीको रूपमा तलेजुकै प्रतीकको रूपमा मान्दछन् र आसम पनि पूजाहरू दर्शनहरू हुँदै गइरहेको छ
0: पक्कै पनि थ्याङ्क यू सो मच तपाईँले जानकारीको लागि र अब हामी यो कुरा अझै पनि हामी कुरा गर्ने नै छौँ हामी आजको कार्यक्रममा विशेष गरी नेपाली चाडपर्व समसामयिक विषयवस्तुमै कुरा गर्नेछौँ र धेरै धेरै धन्यवाद तपाईँले यो विषयमा जानकारी गराइदिनु भयो हाम्रो श्रोताबिन्दुलाई यति टाढा हामी चाहिँ संसारको अर्को कुनामा भएर पनि हाम्रो चाहिँ इतिहास हाम्रो प्रतिष्ठा हाम्रो धरोहरको बारेमा तपाईँले जानकारी गराउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अहिले भने हामीलाई कविताजीले मेसेज गर्नुभएको छ कविताजीले चाहिँ मेसेज गर्नुभएको छ र उहाँले चाहिँ आफ्नो प्यारो साथी सुमित्रा को लागि चाहिँ जन्मदिनको शुभकामना भन्न चाहनुहुन्छ र थ्याङ्क यू सो मच कविताजी तपाईँ जस्तो साथी पाउनु उहाँको लागि पनि भाग्य हो जस्तो हामी सबैजना चारजनाले यहाँ ठानेका छौँ र हामी पक्कै पनि तपाईँको मेसेज देख्दाखेरि ब्याक स्टुडियोमा हामी अलिकति तपाईँको फ्रेन्डसिप देख्दा अलिकति हाम्रो चाहिँ वान अफ द
2: इसै लाग्यो भन्नुहोस्
0: इसै लाग्यो भनेर चाहिँ यहाँ भने भन्ने अवस्था आयो र हाम्रो टेक्निकल मित्रलाई यो म्यासेज प्राप्त भइसकेको छ कृपया म्यासेज पढेर सुनाइदिनुहोस्
3: म म्यासेज पढ्न चाहिँ कोसिस गर्नेछु केही भुल भयो भने चाहिँ माफी गरिदिनु होला हाम्रो
0: कविता गिरीजीले म्यासेज गर्नुहुन्छ सुमित्रा पाठकजीलाई
3: भन्नुहुन्छ सुमित्रा पाठकजीलाई मेरी प्यारी सुमित्रा जन्मदिनको धेरै धेरै शुभकामना अनि अनगिन्ती माया तेरो जीवनको हरेक बिहानी खुसी लिएर आओस् कहिल्यै नपरोस् दुःखको छाया तेरो त्यो एक किलोमिटरसम्म टाढासम्म सुनिने हाँसो सधैँ यसरी नै गुन्जिरहोस् तेरो मुहारमा त्यो मिठो मुस्कान जिन्दगीभरि देख्न र सुन्न पाइयोस् मलाई मन परेको खाना पकाएर खुवाउने तेरो त्यो मायालु बानी सधैँ यस्तै रहोस्। अरूको खुसीमा आफ्नो खुसी देख्ने तेरो मन सधैँ माया र आत्मीयताले भरिएको रहोस्। अरूको लागि तैँले धेरै गर्छेस्, सबैको खुसीमा आफ्नो खुसी खोज्छेस्, तर मेरो प्यारी एउटा कुरा सम्झिनु, आफ्नो ख्याल गर्न चाहिँ किन बिर्सिन्छेस्? काम गर्दा गर्दै आफूलाई नबिर्सिनु, आफ्नो शरीर र स्वास्थ्यको ख्याल गर्नु। जति नै व्यस्त भए पनि, जति नै थाके पनि, आफ्ना लागि केही समय छुटाउनु। आफ्नो काम र जिन्दगीभरि चलिरहन्छ, जिम्मेवारी पनि कहिले सकिँदैन, तर आफ्नो स्वास्थ्य बिग्रियो भने त्यसको कमी कुनै कुराले पुरा गर्न सक्दैन। त्यसैले मेरी प्यारी एउटा कुरा मनमा राख्नु, आफू आफ्नो श्रीमान अनि छोरालाई प्राथमिकतामा राख्नु। काम र जिम्मेवारी त आफ्नो ठाउँमा छँदैछ, तर आफ्नो परिवारसँग बिताउने पललाई पनि अमूल्य सम्झिनु। आफ्नो खुसी, आफ्नो स्वास्थ्य र परिवारको माया, यी कुरालाई कहिल्यै पछाडि नपार्नु। सबैका लागि असल बन्ने तेरो त्यो सुन्दर मनसँगै आफ्नो लागि पनि अलिकति समय छुटाउनु। तेरो श्रीमानको साथ छोराको माया सधैँ तेरो जीवनको सबैभन्दा सुन्दर संसार बनोस्। ती सासाना खुसी र मिठा पलहरूले तेरो जीवनको हरेक दिन विशेष बनाओस्। भगवान्सँग यही प्रार्थना छ मेरो, तेरो जीवनमा सधैँ खुसी र मायाले भरियोस्। त स्वस्थ रहनु, मस्त रहनु, तेरो त्यो चर्को हाँसो सधैँ सुनिरहन पाइयोस्। जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारी सुमित्रा। अरूको लागि बाँच्दा बाँच्दै आफूलाई नबिर्सिनु, सबैको ख्याल राख्दा राख्दै आफ्नो ख्याल गर्न नभुल्नु, किनकि त पनि कसैको संसार होस्, तेरो खुसी र स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ। धेरै माया छ है मेरी प्यारी, सधैँ हाँसिरहनु, स्वस्थ रहनु, आफ्नो परिवारसँग रमाउँदै जीवनका हरेक पललाई मायाले सजाउँदै अघि बढिरहनु।
0: हरेक पललाई मायाले सजाउँदै अघि बढिरहनु। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। निकै नै भावपूर्ण तपाईँको म्यासेज आफ्नो साथी सुमित्रा पाठकजीको लागि, र हामी पनि स्टुडियोमा उपस्थित सबैजना र होल क्याथरिनवासीले तपाईँहरूको मित्रता र तपाईँहरूको घनिष्ठताप्रति आधार गर्छौँ, सम्मान गराउन चाहन्छौँ र तपाईँको साथीलाई ह्याप्पी बर्थडे भन्न चाहन्छौँ हामी सबैको तर्फबाट।

0: birthday to you. La.
1: Hip hip.
0: Hip hip hurray. Thank you so much. Kavita ji, Rasmita ji lai feri pani. Dherai dherai dhanyabad. Rasmita ji lai happy birthday. Thank you so much. Let's move on to the next topics. अब भने हामी एउटा गीत सुनौ हैन
2: हजुर
0: गीत केही तयारी छ
2: यो गीत चाहिँ मेरो मित्र शंकर पौडेलको रोजाइबाट केही भन्न चाहन्छौ शंकर पौडेल
3: यो गीत चाहिँ पुरानो गीत हो सायद स्वर्गीय हाम्रो सबैको फेभरेट कुल पोखरेल यसपालि दशैंमा
0: अनि यो के जीन्स प्यान्ट ल्याउने रे भाइ अलिकति भन न यार केही छैन तिम्रो दशैंको याद
3: यो सायद ओल्ड स्कुल टाइप होला अब दाई अब पहिला त त्यति धेरै विदेश जाने चलन थिएन अब दाई आफ्नो दाई अङ्कल बुवा कोही विदेश जाने भने त्यो आमा आफ्नो भाइ अथवा छोराछोरीलाई आशा हुन्छ नि त अब विदेश गएको मान्छेले केही ल्याइदिन्छ भने सायद त्यसैको बारेमा होला गीत अब गीतबाटै सुनौँ
0: अहिले भने गीत सुनौँ तर म हाम्रो बुवालाई चाहिँ एउटा रमाइलो मिठो दसैँको लागि यस्तै केही छ भने हजुरले सोचेर भन्नु होला गीतपछि
4: हुन्छ
0: हस्

0: अनि मलाई जिनको पाइन्ट ल्याउने रे आहा कति मिठो पल अहिले अहिले छ नि हामीलाई लुगा चाहियो भने एकछिनमा आउँछ पहिला दसैँमा त्यो सुन्दाखेरि हुन्छ नि अनि मलाई जिनको पाइन्ट ल्याउने रे आहा के छ के याद आयो बुवा
1: यसो नि 2021-22 सालतिर कुरा हो मेरो ठुलोको छोरा दाजु दिल्लीमा तालिमको लागि जानुभएको थियो र उहाँ चाहिँ छुट्टीमा आउनुभएको थियो बिचमा दसैँमा चाहिँ त्यति बेला एउटा केही लिएका थिएन के अब तालिमका मान्छेहरूसँग के हुन्छ र जाहिर खान गएको त होइन उहाँले मलाई चाहिँ दसैँमा आएर सर्ट प्यान्ट छ नि सर्ट प्यान्ट होइन के अरे कट्टु जस्तो के सर्ट कट्टुले त्यो बेलामा हाम्रो चाहिँ के भने सधैँ नै कि त स्कुलको चाहिँ नयाँ ड्रेस लाउने बेलामा चाहिँ नयाँ लाइन्थ्यो कि दसैँ आएपछि नयाँ लाइन्थ्यो हाम्रो नयाँ लुगा लाउने चलन थिएन भने त्यो बेला नयाँ लुगा त्यो पनि विदेशी लुगा लाउनु पाउँदाखेरि साह्रै नै एकदम मतलब कस्तो नि नयाँपन वा के भनौँ न संसार नै छुट्टैमा पुगे जस्तो लागेको थियो कि म त्यो याद आयो अर्को कुरो के भने मैले पनि जब म जाहिर खाएँ र काठमाडौँकै अर्को जिल्लामा गएर बसिरहेको थिएँ म अर्को त्यहाँ चाहिँ म घर दसैँमा आउँदाखेरि चाहिँ मैले पनि आमा त्यो भाइहरूलाई आमा बुवालाई लुगा ल्याइदिएको थिएँ कि दोगुनीबाट दोगुनी किनेर रेडिमेड कपडाहरू चाहिँ ल्याइदिएको थिएँ आमालाई साडीहरू भाइ बहिनीलाई प्यान्टहरू सर्टहरू ल्याइदिएको थिएँ कि त्यो चाहिँ याद आयो कि मलाई के हाम्रो दसैँ भनेको हाम्रो कस्तो ठुलो यो चाड हो होइन अब विदेश उसले बाबुले पनि अब आफ्नो चाहिँ जिन प्यान्ट चाहिँ आवश्यक माग्यो होइन ल्याएर छ भने त्यस्तो र आज म छोराकोमा बसिरहेको छु क्याथरिनमा मलाई अहिले सबै कुरा जे जे माग्यो त्यति पुरा भएको छ भनौँ न अब माग्नै पर्दैन है म काठमाडौँ हुँदा पनि उसले पुर्याइरहेको थियो भनेदेखि मैले चाहिँ उसलाई चाहिँ पहिला पहिला दसैँमा तिहारमा के गरियो होला उसको इच्छा पुरा गरे कि गरेन छुट्टै कुरा हो गर्न जस्तो लाग्छ तर पनि होइन तर उसले चाहिँ मलाई अहिले चाहिँ यहाँ पनि हरेक कुरा दसैँलाई दसैँ जस्तै मलाई चाहिँ उसले चाहिँ मनाइरहेको छ भनौँ न दिइरहेको छ अनि मैले चाहिँ यो गीत सुन्दाखेरि मलाई चाहिँ चसक्क छ नि आफ्नो पुरानो दिनका चाहिँ सिनेमा हेरेर जस्तो गरेर सर आउँदाखेरि यस्ता खासलाई चाहिँ हाम्रो चाहिँ गीतहरू हुनुपर्छ क्या सङ्गीतकार रचनाकारहरूले होइन
0: तपाईँलाई चाहिँ ब्याक टु लाइक धेरै पहिला पुर्याइदियो भने त गीतले नै मलाई लाग्छ धेरैजना अहिले सुन्दै हुनुहुन्छ उहाँहरूलाई त्यस्तै नै फिल भयो होला थ्याङ्क यू सो मच तपाईँले आफ्नो स्टोरी भन्नुभयो र हामी जात्राको विषयमा अझै पनि कुरा गर्नेछौँ र अहिले भने हामीलाई एउटा म्यासेज प्राप्त भएको छ त्यो पनि आउँछ र म्यासेजमा चाहिँ हाम्रो अजय न्युपानेजीले चाहिँ हामीलाई कहाँबाट सुन्दै हुनुहुन्छ
2: अजय न्युपानी चाहिँ मेलबर्न छ
0: हजुर मेलबर्नबाट हामीलाई माया गर्दै हुनुहुन्छ र अजय न्युपानेजीले चाहिँ अब सिटिजहरूमा कस्तो किसिमको कार्यक्रम गर्छन् र कस्तो किसिमको रेडियोमा सुनाइन्छ र त्यसरी चाहिँ सुनाउनु भयो भने अझै धेरै तपाईँको श्रोताबिन्दहरू बढ्नेछ भनेर पनि उहाँले चाहिँ सुझाव दिनुभएको छ अजयजी तपाईँलाई धेरै धेरै धन्यवाद सुझावको लागि र सुझाव भनेको चाहिँ हरेक कुरा पोजिटिभली लिनुपर्छ र त्यसलाई चाहिँ आत्मसात गरेर हामी इम्प्रुभ गऱ्यौँ भने नै दस श्रोताबिन नै ठुलै कुरा हो नि तपाईँ के लाग्छ तिमीलाई
3: एकदम पक्कै पनि अब श्रोताको मेन टपिक के छ अब जल्दो बल्दो अहिले करेन्ट अफेयर्स त्यही नै उठाउनु नै जस्तो लाग्छ मलाई
0: हजुर अजय न्युपानेजी हजुर थ्याङ्क यू सो मच तपाईँलाई त उहाँको गीत रिक्वेस्ट छैन भने हाम्रो बुवाले पनि गीत रिक्वेस्ट गर्नुभएको थियो गीत चाहिँ कुन छ कृपया अब भने गीत सुनौँ
2: हजुरको गीतको बारेमा हजुरको रोजाइको गीतको बारेमा
1: रोजाइ अब त्यो चाहिँ छ नि दसैँमा चाहिँ होइन त्यो बिछोड पीडा नसकी खप्न दसैँको बेलामा होइन आउँदै फर्की रमाइलो गाउँमा भनौँ न आफ्नो गाउँमा चाहिँ आउने बेलाको चाहिँ जुन गीत छ नानको बाल र दिलमायाजीको यो चाहिँ बच्चामा पनि सुनिएको गीतहरू के त्यो बेलाको पपुलर गीत हुन् त्यो चाहिँ सुन्न पाएदेखि अरूले पनि सुन्नु केही हुन्छ कि भन्ने मेरो सोच हो
0: हजुर हामीलाई त्यो गीत त बजाउँछौँ तर त्योभन्दा अगाडि हामीलाई कविता जीले चाहिँ मेसेज गर्नु भएको छ थ्याङ्क यू सो मच मनोज सारै राम्रोसँग भनिदिनु भएकोमा भनेर भन्नु भएको छ र सबै मित्रहरूलाई धन्यवाद दिनु भएको छ उहाँले धेरै धेरै धन्यवाद कविता जी हामी तपाईहरुको लागि यहाँ कार्यक्रम चलाउन आउँछन् एभ्री वेडनेसडे तपाईहरु जो जोले पनि सुन्दै हुनुहुन्छ कृपया उहाँले जस्तै प्लेटफर्म युटिलाइज गर्नु भयो भने हामीलाई पनि ऊर्जा मिल्ने छ थ्याङ्क यू सो मच अब भने हामी गीतमा जाउँ गीत चाहिँ नारायण गोपालको बिछोडको बेला

0: बिछोडको बेला बिछोडको
1: पीडा पीडा
0: बिछोडको पीडा सहन नसकिने हैन त दशैंमा मुटु फुट्ने गरी पीडा हुन्छ जब आफ्नो मान्छे आफूसँग हुँदैन र त्यही बेलामा चाहिँ छोडेर विदेश जानु पर्छ विशेष गरी कारगिलको लडाई भन्ने सुनिन्थे नि हाम्रो गाउँघरमा अनि ब्रिटिस आर्मीहरू चाहिँ परिवार छोडेर विदेशीको लागि लड्न जानु पर्थ्यो नि
1: त्यो फकानको चाहिँ युद्ध कथा
0: एउटा भर्खरै चाहिँ कलकलाउँदो उमेरको एउटा जवान केटी र केटा जब बिहे गरेर चाहिँ जब छुटिनु पर्छ नि त्यो जति पीडा चाहिँ के हुनसक्छ जस आफ्नो जीविकोपार्जनको लागि होइन जस जीविकोपार्जनको लागि र आफ्नो आफ्नो निड्सहरू पुरा गर्नलाई यसरी विदेश जानुपर्ने अवस्था छ त्यो त काइन्ड अफ अनफेयर लाग्छ क्या मलाई बुवा
1: नेपालीहरूको प्राय जस्तो बसाइ सर्नेदेखि लिएर देखि अब पश्चिममा त विदेश जाने हो मुङ्लान जाने हाम्रो जो छ नि लाउरी हुन जाने यो चाहिँ प्रवृत्ति छ नि
0: अब पीडा त छँदैछ र आज र दसैँ सुरु भएको पनि तिन दिन भइसकेको छ र तपाईँहरू सबैजनालाई विजय दशमीको शुभकामना हाम्रो क्याथरिन बासी जो जो पनि हुनुहुन्छ उहाँहरूलाई विजय भव दसैँमा चाहिँ सबैजनालाई चाहिँ विजय मात्रै प्राप्ति होस् सबैजनालाई राम्रो मात्रै होस् शत्रुको प्रयास त होस् हाम्रो सबै
1: नेपालीहरूलाई भन्नुहोस् न
0: विश्वका नेपालीहरूलाई अनि पक्कै पनि नेपालीहरूको लागि र सब जनको चाहिँ हित होस् होइन संसारै भलो भन्छ नि र अब भने हामी तपाईँको मेला अथवा तपाईँको त्यो फेस्टिभलको बारेमा जुन कुरा गर्दै हुनुहुन्थ्यो कृपया
1: अघि तलिजीको बारेमा भनौँ भनियो र भोलि पञ्चमी पश्चिमरा भनिन्छ कि होइन भनिन्छ त्यसमा चाहिँ पचली भगवान्को चाहिँ टेपद्य भनिन्छ घ्याम्पुखनीमा यो भैरव भगवान्को चाहिँ अङ्कित गरेको उहाँहरू राखेको तामाको घ्याम्पोमा जाँड र टन्न राखेर आज बेलुका चाहिँ त्यहाँ बागमती विष्णुजीको दोभानमा ल्याएर चाहिँ ऊ गर्छन् पूजा गर्छन् जगाउँछन् र अनि पीठमा ल्याएर राख्छन् र भव्य पूजा हुन्छ अहिले भइरहेछ होला होइन र भोलि चाहिँ जात्रा हुन्छ यसको र पछिल्लो भएर जात्रा हुन्छ यस्तो भव्य जात्रा हुन्छ कि जुन चाहिँ वास्तवमा पछिल्लो भैरवको चाहिँ कस्तो भने कथा छ होला फर्पिङको राजा रेउडी फर्पिङको राजा अनि हाम्रो यो यहाँ चाहिँ यो टेकुनीहरूको जतिपट्टिकोमा चाहिँ एउटा एकदम तरुणी भनौँ न सुन्दरी हजुर उनलाई चाहिँ प्रेम बसेछ के
0: ओहो
1: प्रेम बसेर उनी चाहिँ त्यो ख्याल भन्थ्यो नि ऊ त ऊ गर्न आउने भेट गर्न आउने
0: हजुर
1: गरेका थिए अनि बच्चा भयो क्या एकदम दुईजुको भइदिएछन्
0: प्रेम गर्दा गर्दै कि बिहे गर्दै
1: प्रेम गर्दा गर्दै दुईजुको भयो अनि आमा बोल सोधेको थिएन तेरो खोइ सुमान खोइ ओ केटोको हो यो
0: ओहो
1: भनेर खोजेती भयो अनि त्यो कुरा अनि उसले चाहिँ आफ्नो चाहिँ पछि भेरप जुन हुनुहुन्थ्यो उहाँलाई चाहिँ भनेछ कि तपाईँ को हो के होइन तपाईँ चाहिँ देखाउनुहोस् मलाई भन्दाखेरि अनि उसले आफ्नो स्वरूप देखाउँछन् के देखाउँछन् तर के भने त्यो देखेर भाग्छन् उनी के तर त्योभन्दा अगाडि चाहिँ उसले अक्षता दिया हुन्छ यो चाहिँ सर्कल तिमी चाहिँ हो भने अक्षता मलाई हिर्काइदिनु है भनेको थिएँ
0: हजुर
1: तर त्यो उनी डराइन् डराएपछि त्यो उसले आफूलाई निलिदिए कि अनि भयो अनि ऊ अब नहुनेपछि भाग्दै भाग्दै जाँदाखेरि बिहानै हुनु बेलामा चाहिँ त्यो धापमा मा त्यो मान्द्रो हुन्छ नि मान्छे मरेको मान्छेको चाहिँ बिहेर लाने मान्द्रो हुन्छ नि त्यसमा लुटफुटिएर बसेछन् र यो चाको थुल मात्र देखिने गरेर बसेछ कि अनि त्यो त्यो सेलाई भएर बाँधिन्छ अहिले त्यो ढुङ्गो भनिन्छ र त्यो महिला जुन थिइन् तिन चाहिँ नै अजिमा रुद्रायणी भनिन्छ उहाँलाई चाहिँ र पेटमा भएको बच्चा जुन छ नि त्यो चाहिँ रुद्र विनायक भनिन्छ त्यसो त्यो अहिले रुद्रविनायक चाहिँ यो बाजा साहित आउँछन् र रुद्रायणी चाहिँ मान्छे एउटा व्यक्तिले चाहिँ पेटमा राखेर त्यो कलशको रूपमा लान्छन् र भैरव भगवान् चाहिँ यो घ्याम्पो हुन्छ घ्याम्पो बोकेर लाने गर्छन् र त्यसरी जात्रा गरिन्छ भोलि
0: हजुर
1: पछि मलाई चाहिँ र पेटमा भएको बच्चा जुन छ नि त्यो चाहिँ रुद्र विनायक भनिन्छ त्यसो त्यो दिन चाहिँ अहिले रुद्रविनायक चाहिँ यो बाजा साहित आउँछन् र रुद्रायणी चाहिँ मान्छे एउटा व्यक्तिले चाहिँ पेटमा राखेर त्यो कलश कलशको रूपमा लान्छन् र भैरव भगवान चाहिँ यो

हामीले तपाईँहरूलाई एउटा गीत बजाउन चाहन्छौँ, गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला, र यसै गरी हामीलाई यसपछि पनि गीतको रिक्वेस्ट आएको छ र जो जोले सुनेर साथ दिनुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। कृपया अर्को 15 मिनट हामीलाई सुनेर साथ दिनुहोला र हामी तपाईँहरूसँग जोडिनेछौँ। अहिले पनि यो तपाईँहरूको लागि मिठो गीत

0: निकै नै मिठो गीत आएको छ र अहिले भने हामीलाई कविता गिरीजीले चाहिँ नेपाल जान नपाएको पीडामा पनि हुनुहुन्छ र उहाँले भन्दै हुनुहुन्छ नेपाल जान पाइएन जो जो नेपाल जानु भएको छैन उहाँहरूको लागि म एउटा गीत रिक्वेस्ट गर्न चाहन्छु नमिछे आमा दहीमा टिका भन्ने गीत उहाँले निकै नै भावपूर्ण एकदम चाहिँ हृदय विदारक गीत छ उहाँले चाहिँ सुनाउन चाहनुहुन्छ सम्पूर्ण नेपालीहरूको लागि सरी यसपालि जान नजानेलाई अलि धेरै अलिकति पीडा होला भन्ने कुरा चाहिँ उहाँले गर्दै हुनुहुन्छ पक्कै पनि अब विदेशमै भए पनि जसरी भए पनि हामी चाहिँ यहीँ रमाउनु पर्छ यहीँ खुसी हौँ तपाईँहरू सबैजनालाई निकै दुःख भएको छ गाह्रो भएको छ तर पनि दुःख पीडालाई चाहिँ लुकाई लुकाई हामी नेपालीहरू बाँचिरहेका छौँ होइन अब पनि बाँच्नेछौँ कृपया हजुरहरू एक्लै हुनुहुन्न हामी सबै उही हो हाम्रो स्टोरी होइन त पक्कै पनि अब भने कविताजीको रिक्वेस्टमा रहेको गीत सुनौँ अनि अब कति दुःखको कुरा गर्ने यसपछि चाहिँ हाम्रो अर्को गीत पनि रिक्वेस्ट आएको छ उहाँ भन्नुहुन्छ एउटा क्लासिकल म्युजिक भन्दै हुनुहुन्छ त गीतको नाम
1: भन लौ तिमी ननाटी कसरी बुझाउ यो दिल
0: ओहो हो भन लौ अब यो नमुचे आमापछि डाइरेक्टली चाहिँ हाम्रो बुवाको रिक्वेस्टमा रहेको उहाँ चाहिँ अहिले चाहिँ तपाईँको फेसमा त अहिले त 25 वर्षको ठिटो जस्तो चाहिँ हजुरको मुस्कान आयो त बुवा
1: यो तपाईँहरूकै यो
0: हामी हाँसो मजाक पनि गर्छौँ अब भने तपाईँहरूको लागि कविताजीको रिक्वेस्टमा रहेको निकै नै हृदय विदारक गीत नमुछे आमा दहीमा ठिका

0: daimero kagayo guradaili guradaili phula velayo. Thank you so much. Yogi chunda da kasto bhanda sharir bata kaadai uthne ke bhai. Jaile pani feri every time.
1: All emotional git cha. Ramro cha ekdam purano git.
0: Thank you so much, Kavita ji. Tapaile alikati feri tapaile emotional banaidinu bho studio ko mahol ra malai lagcha jo jo le sundai hununcha waharu sabai jana emotional hunu bhayo etikhera. Tara pani ke garne hami aafno mutu manlai samalera hami basnu nai parcha hami videsh ma ramaunu nai parcha tapai haru sabai jana lai shubhakamana feri pani dashai ko ra agadi badhnus. अब के गर्ने पीडा लुकाउनु बाहेक केही अप्सनै भएन जस्तो मलाई लाग्छ. आज भने नेपालमा असोज 28 गते परेको छ भने बुधबार 2083 साल र अक्टोबर 14 2026 असोज शुक्ल तृतीय चतुर्थी नेपाल सम्बत 1146 रहेको छ. अहिले पनि नेपालमा 5:10 गएको छ भने दसैँको माहौल छ अहिले. आज नेपालमा धेरैजनाको घरमा खसीको मासु पनि पाक्दैछ हजुर. तपाईलाई यो गीत चाहिँ सारै मन पर्यो जस्तो छ किन
2: बोले कस्तो छ
3: के छ यसको रहस्य बुवा भनिदिनुस् न के
2: मबिबी शाह
3: पुराना पलहरु
2: मबिबी शाहले आफ्नो चाहिँ जेटी श्रीमती
0: मबिबी शाह भन्नाले को पर्नु
2: महेन्द्र
0: बिरविक्रम शाहदेव
2: उनले आफ्नो जेटी श्रीमती बितेपछि
3: हजुर
2: रचन गरे रचना हो कि त्यसपछि आएर चाहिँ ऊ जगत मदन थापाजीले चाहिँ सङ्गीत गरेको र लिली सिंह कुमारी लिली सिंहले गाउनु भएको गीत हो यो.
3: पक्कै पनि हामी यो गीत पक्कै पनि सुन्ने नै छौँ
0: र अब कार्यक्रममा हाँस मजाक ठट्टा कार्यक्रम चाहिँ रमाइलो तरिकाले चलाउने र दसैँमा पीडा भए पनि तपाईँहरूलाई लुकाएर फेसमा हाँसो अथवा बोलीमा चाहिँ मुस्कान छर्ने हाम्रो प्रयास थियो आजको कार्यक्रममा. हामी क्याथरिन एफएममा थियौँ 101.3 मेगाहर्जमा क्याथरिनको स्टुडियोबाट हामी प्रत्यक्ष रूपमा प्रसारणमा छौँ र अब करिब 5 प्रसारणमा हुनेछौँ भने हामी अब एउटा गीत बजाउँदै तपाईँहरूबाट बिदा पनि हुन चाहन्छौँ. दसैँ आइरहेको छ तपाईँहरूले दसैँ मनाउनुहोस् राम्रोसँग ह्याप्पी दसैँ तपाईँहरूलाई इन्जोय गर्नुहोस् र रेस्पोन्सिबल्ली इन्जोय गर्नुहोस्. विदेशमा हुनुहुन्छ हामी पनि विदेशमा छौँ नेपाल जान पाइएन भनेर दुःख नमान्नुहोस् भनिसकेँ. जो जोले सुनेर साथ दिनुभयो तपाईँहरूको लागि धेरै धेरै धन्यवाद. हृदयदेखि धन्यवाद मुठुदेखि धन्यवाद. तपाईँहरू काममा हुनुहुन्थ्यो काममा हुनुहुन्थ्यो घरमा हुनुहुन्थ्यो बच्चा हेर्दै हुनुहुन्थ्यो ड्राइभिङमा हुनुहुन्थ्यो तपाईँहरूले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद. आज जो पनि उपस्थित हुनुभयो स्टुडियोमा आएर हाम्रो चाहिँ सिद्धि श्रेष्ठ महर्जनजी सदैव आउनुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद. हस् उहाँले चाहिँ मलाई गीत भयो अरू केही पनि चाहिएन धन्यवाद धन्यवाद छोड भाइ भन्दै हुनुहुन्छ शङ्करजी.
1: धन्यवाद दाजु. जाँदा जाँदै सम्पूर्ण क्याथरिनवासीलाई आगामी आउँदै गरेको विजय दशमी तिहार तथा छठको शुभकामना.
3: अब चाहिँ हामी गीततिर जाँदैछौँ. ह्याप्पी दसैँ.